वंशलाल तामाङ केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। अन्तिम मत परिणाम अनुसार डाक्टर प्रेम धोज लामाले 2,505 मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको छ भने वंशलाल तामाङले 1,756 मत प्राप्त गर्दै जनजाति खोलातर्फ 12 पदका लागि 41 जनाका बीचमा प्रतिस्पर्धा भएको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सरकारले भदौ 10 गते रसुवा स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित प्रत्येक परिवारलाई 45,000 दरले नगद राहत वितरण गरिएको छ। बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म 4,108 घरधुरीहरूलाई उक्त राहत रकम प्रदान गरिएको हो। विकास साझेदार संस्था विश्व खाद्य कार्यक्रम WFP उपलब्ध गराएको नगद सहयोगलाई दोहोरो नपर्ने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको छ। स्थानीय तहको समन्वय र सहकार्यमा पहिचान गरिएका प्रभावित परिवारहरूलाई नै रकम हस्तान्तरण भइरहेको छ। जस अनुसार रसुवाका 5, नुवाकोटका 4, धादिङका 2 गरी 11 स्थानीय तहका बाढ़ी पीड़ित परिवारले राहत रकम पाएको छ। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका करिब 1,400 घरधुरीलाई पनि आगामी 3 दिनभित्र रकम वितरण गरिसक्ने पनि सरकारले तयारी गरिएको छ। गत असोज 23 गते बसेको यो केन्द्रीय तथा तीनै जिल्लाका मनसुन प्रतिकारीय कमाण्ड पोस्टहरूको संयुक्त बैठकले विपद प्रभावित घरधुरी, लाभान्वित र त्यसै गरी पहिचान प्रमाणीकरण र शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी लगायतका अन्य विकास साझेदारहरूले पनि नगद सहयोग गर्ने इच्छा व्यक्त गरेकाले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081लाई केही नछुटोस् र दोहोरो पनि नपर्ने गरी सहायता उपलब्ध गराउन स्थानीय तह र सम्बन्ध निकायहरूलाई निर्देशन दिएको छ। बड़ा दशैंको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न शक्तिपीठहरूमा दर्शन शुरू गर्नुभएको छ। नेपालीहरूको महान चाड़ बड़ा दशैंको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले हिजो काभ्रे पलाञ्चोक पुगेर पाँचखल नगरपालिका स्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका आफ्नो राजनैतिक सल्लाहकार कुमार बेन र पूर्वधार विकास मन्त्री सुनिल लम्साहसँगै काभ्रे स्थित प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा पुगेको थियो। प्रधानमन्त्री शाह बड़ा दशैंको चौथो दिन हिजो पलाञ्चोक भगवती मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो। गृहमन्त्री सुदन गुरूङ 3 दिने भ्रमण सम्पन्न गरी स्वदेशमा फर्किनु भएको छ। भ्रमणका क्रममा गृहमन्त्री गुरूङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास वैमेष्टिक गृहमन्त्रीय प्रथम बैठकमा सहभागी हुनुभएको थियो। नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरूङले भारतीय समक्ष अमित शाहसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको थियो र उहाँले विमस्टेक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारणले बढ़दो विपद जोखिमलाई सम्बोधन गर्न विमस्टेक क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरिएको थियो। स्वदेश फर्किने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो गृहमन्त्री गुरूङ र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरका बीचमा संघर्षित भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्री गुरूङ यही असोज 26 गते भारतमा जानुभएको थियो। संसदीय सुनवाई समितिले भारत र चीन सहित 10 देशका राजदूतहरूको नाम अनुमोदन गरिएको छ। बुधबार बसेको सुनवाई समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत डाक्टर नेश्वर नाथ पाण्डेको नाम अनुमोदन गरेको छ। यसै गरी सुनवाई समितिले चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरण जंग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा, जर्मनी का प्रस्तावित राजदूत स्वरू जोशी र इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन गरिएको हो। यसै गरी बैठकले ओमानका लागि प्रस्तावित राजदूत पदम माछी राणा र कोरियाका लागि प्रस्तावित राजदूत प्रवक्ता डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्रस्तावित राजदूत प्रपति शीर्षन र श्रीलंका लागि प्रस्तावित राजदूत डाक्टर मञ्चला कुमारी झाको नाम अनुमोदन गरिएको हो। गोर्खाको उत्तरी क्षेत्रमा

आएको भीषण बाढ़ी र पहिरोको कारण जोखिममा परेका 930 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। असोज 25 गतेदेखि 28 गते सम्म 5 बजेसम्म गरिएको उद्धारको क्रममा 877 जना नेपाली र 53 जना विदेशी नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभएको हो। उहाँको अनुसार असोज 25 गते 87 नेपाली र 9 विदेशी गरी 96 जनाको उद्धार गरिएको थियो। यसै गरी असोज 26 गते 309 जना नेपाली र 12 विदेशी गरी 321 जनालाई उद्धार गरेको थियो भने असोज 27 गते 158 नेपाली र 28 विदेशी गरी 186 जना र 28 गते बुधबार हिजो 327 जना नेपाली र 4 जना विदेशी नागरिकलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको छ। बाढ़ीका कारण उक्त गोर्खाको उत्तरी गोर्खाको जनजीवन प्रभावित बनेपछि जोखिममा रहेका स्थानीय बासिन्दा र पदयात्रामा आएका पर्यटकलाई प्राथमिकतामा राखेर उद्धार गरिएको शर्माले बताउनु भएको छ। मनसूनको क्षेत्रमा मनासलु क्षेत्रमा विभिन्न स्थानमा बाढ़ी पहिरोले सड़क पुल तथा आवत जावतको मार्ग पूर्ण रूपमा क्षति पुर्याउँदा पैदल यात्रा र नियमित आवागमनमा समेत कठिनाई उत्पन्न भएको छ। विशेष गरी बुढी गण्डकी नदी र आसपासको खोलामा आएको बाढ़ीले नदी किनारका बस्ती र पूर्वधारमा क्षति पुर्याएपछि सुरक्षित स्थानमा पुग्न नसकेका नागरिकहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभाबाट बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लंघन गरिएको भन्दै दुई सांसदसँग स्पष्टीकरण माग गरिएको छ। पार्टीले सामाजिक विकास समितिको सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरिएको हो। पाठकलाई समिति सभापतिको जिम्मेवारीबाट हटाउने निर्णय सहितको पत्र प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारी समक्ष पुगिएको स्रोतले जानकारी गराएको छ। आइतबार प्रदेश सभामा प्रस्तुत भएको चालू आर्थिक वर्षको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो। बजेटको पक्षमा मतदान गर्न नेकपा एमालेका संसदीय दलले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन र तटस्थ नबस्न निर्देशन सहित व्हिप जारी गरेको थियो। तर पार्टीको निर्देशन विपरीत बैठकमा अनुपस्थित भएका पूर्व मन्त्री वीरबहादुर थापा र सामाजिक विकास मन्त्री सभापति पाठकसँग नेकपा एमाले 48 घण्टाभित्र स्पष्टीकरण दिन स्रोतले अनुरोध गरिसकेको छ। बजेटको पक्षमा मतदान गर्न नेकपा एमाले निर्देशन दिने उद्देश्यको साथ बोलाएको एमालेको संसदीय दलको बैठकमा समेत पाठक सहभागी भएका थिएन। थापा भने प्रदेशसभा बैठक स्थलमा पुगे तापनि हाजिरी नगरेको बताइएको छ। मंगलबार प्रदेशसभाबाट बजेट पारित भएपछि थापाले बैठकमा बहिष्कार गर्नुको साथै प्रदेशसभा सदस्य पदबाट राजीनामा समेत दिएका छन्। नेकपा एमाले उनलाई पठाएको स्पष्ट करण पत्र मार्फत राजीनामा फिर्ता लिन समेत आग्रह गरिएको स्रोतले जानकारी गराएका छन्। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरिएको छ। नेपाल मनसून विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हिजो मनसून बहिर्गमन बुलेटिन 2 जारी गरी देशैभर कतै पनि मनसून नरहेको घोषणा गरिएको छ। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायतका लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका 1-2 स्थानमा यस वर्षको मनसून बाहिरिन शुरू गरेको थियो र हिजो बाँकी स्थानबाट पनि मनसून बाहिरिएको अर्थात अबदेखि देशैभरि नै मनसून नरहेको मौसम विभागले जानकारी गराएको छ। विभागको अनुसार नेपालबाट मनसून बाहिरिने सरदर अर्थात औसत मिति अक्टोबर 2 तारीक हो र सो अनुसार यो वर्ष मनसून 12 दिन ढिला घरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसके तापनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण र सबै सरकारवाला निकायहरूमा समेत अनुरोध गरिएको छ। मनसूनको अन्त्य भएसँगै नेपालमा पोस्ट मनसून समेत शुरू भइसकेको छ। लम्बो खबरमा अब विदेशको खबर। यमनका हुथी विद्रोहीहरूले साउदीको अरेबियाको विमानस्थल तथा तेल संयन्त्रहरूमाथि आक्रमणलाई थप तीव्र पार्ने चेतावनी दिएको छ। उनीहरूले तेल उत्पादन कम्पनी साउदी आमा
आरामको मुख्य कार्यालयमा लगातार दोस्रो दिन हमला गरिएको बताएका छन्। इरानको समर्थन प्राप्त हुथी समूहले साउदीको पूर्वी शहर धरहान स्थित साउदी आरामको परिसर रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र रियादकै एक तेल प्रशोधन केन्द्रमा ब्लास्टिक मिसाइल क्रूज मिसाइल र ड्रोन मार्फत आक्रमण गरिएको जनाएको छ। तर आक्रमण कहिले गरिएको हो भन्ने विस्तृत रूपमा भने खुलाएको छैन। साउदी अरबियामाथि पछिल्लो एक हप्ता यता हुती विद्रोहीको आक्रमण बढ़दै गएको छ। गत शनिबार रियाद विमानस्थलमा गरिएको आक्रमणमा 13 जनाको ज्यान गएको थियो। खाड़ी क्षेत्रमा अमेरिका र इरान बीचको तनावका कारण पुनः भड़किएको यमन युद्धमा साउदी अरेबियाले यमन सरकारलाई सहयोग पुर्याउँदै आएको छ। यसैको बदला स्वरूप साउदीमा आक्रमण गरिएको हुती समूहले दावी गरेको छ। हुती विद्रोहीहरूले साउदीको विमानस्थल र तेल संयन्त्रहरूलाई आधिकारिक रूपमा सैन्य लक्ष्य घोषणा गर्दै अन्तर्राष्ट्रिय जहाजहरूमा सर्वसाधारण र श्रमिकहरूलाई ती क्षेत्र तुरन्त खाली गर्न चेतावनी दिएका छन्। उता साउदी नेतृत्वको गठबन्धनले सेनाले भने बुधबार हुथीहरूले रियादलाई लक्षित गरी हानेको ब्यालिस्टिक मिसाइललाई आकाशमा नै विफल पारिएको जानकारी गराएको छ। आक्रमणको क्रममा बिमस्टेकका ठूला आवाजहरू समेत सुनेको बताएका छन्। हेलम्बु खबरमा अब खेल खबरमा सिन्धुपाल्चोक जिल्लाको लिसाङको पाखर गाउँपालिका वडा नम्बर 5 स्थित उख्रिनी खेल मैदानमा हिजोदेखि लिसाङको पाखर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा शुरू भएको छ। बडा दशैंको शुभ अवसरमा हरेक वर्ष आयोजन हुँदै आएको यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको छ। आयोजक सिन्धु एकता युवा क्लबको अनुसार यस पटकको प्रतियोगितामा कुल 20 टोलीको सहभागिता रहेको छ र हिजो आयोजित उद्घाटन खेलमा रोमाञ्चक जित दर्ता गर्दै आयोजक सिन्धु एकता युवा क्लबले विजय शुरूआत गरेको छ। ब्राइट होप एएफसीसँग भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय बराबरीमा सकिएपछि निर्णय पेनाल्टीमा सुटआउटबाट लिएको थियो र पेनाल्टी सुटआउटमा ब्राइट होप एएफसीलाई पराजित गर्दै आयोजक टोलीले अघिल्लो यात्रा तयार गरेको छ। यसअघि सिन्धु एकता युवा क्लबका अध्यक्ष ओमराज लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिकाको अध्यक्ष राजु लामाले प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो र कार्यक्रममा बोल्नुहुँदै पालिकाको अध्यक्ष खेलकुदले युवाहरूको अनुशासन भाइचारा र स्वास्थ्य समृद्धिमा सहयोग पुर्याउने अपेक्षा समेत रहेको बताएको छ। स्थानीय खेलकुदको प्रवर्धन र युवा प्रतिभाको प्रोत्साहनका लागि लिसाङको पाखर गाउँपालिकाले यस प्रतियोगिताका लागि 5,00,000 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हिजोदेखि शुरू भएको यो प्रतियोगिता आगामी कार्तिक 3 गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। घटेकोशी बाढ़ी पीड़ित 4,108 परिवारलाई 45,000 दरले नगद राहत वितरण। 3 दिने भ्रमण सकेर गृहमन्त्री स्वदेश फिर्ता। भारत चीन र अमेरिका सहित 10 देशका प्रस्तावित राजदूतहरूको नाम सुनवाई समितिबाट अनुमोदन। नेकपा एमाले 2 सांसदलाई सोध्यो स्पष्टीकरण। पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय। गोर्खाको उत्तरी क्षेत्रमा आएको भीषण बाढ़ीमा 930 जनाको हेलिकप्टरबाट उद्धार। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। र लिसाङको पाखर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा शुरू। बिहानको खबर सकिएको छ। हर्गो समाचारका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार
2: संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
3: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
2: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित। फ्लाइ दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1,00,000 भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
3: कंगोमा इबोला संक्रमणबाट 4,000 भन्दा बढ़ी नागरिकको मृत्यु। रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल। साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
2: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण। 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने। तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
3: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4,000 भन्दा बढ़ीले आवेदन दिए। त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्द बारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
5: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम अस्वीकृत भएको सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
2: अब बड़ा दशैंको प्रसंग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाण्डु उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
3: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस्तै रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्ध पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
2: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पकी झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झुलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसोम सड़क खण्ड 2 साताको प्रयासपछि संचालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क संचालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाइएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4,108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
6: रसुवा भोटीकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ सँगको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ र यसै बीचमा चाहिँ रसुवा नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरबुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेती बालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
7: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
2: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारेको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्न स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रय पत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यस्तै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरिए शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
13: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ। समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्री पन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 कक्षा पूरा गरेर प्रमाणपत्र सहित विकसित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौलागाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बीमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैंकमा अब 24 घण्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजंग पाण्डेले लेख्नुभएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्रीपन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो, 12 दिन ढिलो गरी नेपाल बाट मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिएता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
13: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नु भएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। यसपालि पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रूबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिंगल्सको बोइजमा रूबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन् र बागमती प्रदेशले 10 राष्ट्र

0: राख्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
1: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
0: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेन्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढी भएको घटी भएको सबै थाहा हुन्छ।
2: प्राणी शास्त्री डाक्टर मुकेश तालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
2: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
3: जंगली जनावरले अन्न बाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका,
2: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी,
3: र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामझाम विने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनैतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधान मन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औंलो ठड्याउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखेको छ, सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न।
3: हस्त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ
1: छडी नचल
2: सिकाउनेहरूलाई।
1: मैले एकजना मुनि थिए। म विश्वास गर्छु कि बाबु आमालाई लेक्चरको आवश्यक थियो, तर त्यो लेक्चर दिने उनी सही उचित मानिस थिएनन्। तिनीहरूले यो पाठ सिक्नु परेको थियो कि कसरी आफ्ना छोरालाई अनुशासन गर्ने, अनि यो पाठ शिक्षा धेरै वर्ष पहिले नै दिनुपर्ने थियो। शिक्षा चाहिँ अनुशासनद्वारा सिकाइनु हो। हाम्रा स्वर्गीय पिता परमेश्वर त्यस तरिकामा सिकाउने काममा अति नै उत्तम हुनुहुन्छ। म सोच्दछु कि मैले धेरै कुरा तब सिके जब उहाँले मलाई ताडनामा कोर्रा लगाउनु भयो। ती पाठहरू शिक्षाहरू अति नै प्रभावकारी थिए। तेस्रो कुरा देख्छौ, गहन अर्थ भएका कुराहरू बुझ्नेछन्। गहन अर्थ भएका कुरा बुझ्नेछन् भनेको चाहिँ ज्ञान हो। हामीसँग यसको अर्को शब्द छ डिसर्मेन्ट, यानी दूरदर्शी अन्तर्ज्ञान। हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि परमेश्वर चाहनुहुन्छ हाम्रो ज्ञान शुद्ध विवेकको चेतनाको प्रयोग गरेको। अनि चार पदमा भनिएको छ, सोझाहरू चतुराईले औ युवकहरू ज्ञान र विवेकले परिपूर्ण हुनेछन्। सोझाहरू चतुराईले, यसको मतलब बुद्धिमान पूर्वक कुनै काम गर्नु हो। अर्को शब्दमा हामी के गर्छौं त्यसमा बुद्धिमान हुनु हो। परमेश्वरका सन्तानले मूर्खताको र मूर्खतापूर्ण कुनै काम गर्नु हुँदैन। आज धेरै परमेश्वरको सन्तानहरू विभिन्न कठिनाईको परिस्थितिहरू मुनि छन्, कारण तिनीहरूले कुनै कुराको गर्नुभन्दा पहिले आफ्नो बुद्धि विवेकको प्रयोग गरेनन्। त्यहाँ धेरै क्रिस्चियनहरू छन् जससँग जोस त छ तर होस हुँदैन। यो कुराको याद राखौं। प्रभु येशूले मत्ती 10:16 भन्नुभयो, त्यसकारण तिमीहरू साँप जस्तो चतुर र ढुकुर जस्तो सोझा हो। 4:5 दोस्रो कुरा छ, जवानहरू ज्ञान र विवेकले भरिनेछन्। ज्ञान त्यो जानकारी हो जुन उपयोगी छ। हामीले हरेक कुराको जानकारी सामान्य ज्ञानको पाउन आवश्यक छ। विवेक भनेको चाहिँ त्यहाँ विचार मग्नपन हो। अर्को शब्दमा सावधानपन हो, मतलब कुनै काम गर्नुभन्दा पहिले पछिबाट चाहिने आवश्यक पर्ने कुराको बारेमा पहिल्यै त्यसको बारेमा सोच्दै सावधान भएर त्यसको निम्ति सधैँ तयारी हुनु हो। उदाहरणको निम्ति म कुनै ठाउँमा केही समयको निम्ति जाँदैछु मिटिङमा। अब मैले त्यो समयको निम्ति सबै कुरा पहिल्यै सोचेर त्यहाँ चाहिने हरेक कुराको तयार गर्नुपर्छ, ताकि त्यहाँ मलाई कुनै समस्या कठिनाई नहोस्। जस्तै मलाई चाहिने आवश्यक पर्याप्त कपडा, सन्देश तयारी वा छलफल गर्नुपर्ने विषय तयारी वा बाइबल अध्ययनको लागि तयारी इत्यादि। अमित्र, हितोपदेशको पुस्तकले हामीलाई ती अद्भुत गुणहरूको हेर्न सहायता गर्नेछ जुन हाम्रो जीवनमा अति आवश्यक छ। त्यसपछि निम्न पदहरूमा देख्नेछौ चुनौतीहरू। 1:5 भनिएको छ, बुद्धिमानले सुनेर आफ्नो विद्या बढाउनेछ, समझदार बुद्धिको उपदेश पाउनेछन्। यो नै सम्पूर्ण महान मानिसहरूको विशेषता भएको छ। तिनीहरू कहिले पनि त्यो स्थानमा पुगेनन् जहाँ तिनीहरूले विचार गरे, यानी भन्न सके कि तिनीहरूले हरेक कुरा सिकेका थिए। आज कोही आधुनिकवादी मानिसहरू विचार गर्छन् कि तिनीहरू हरेक कुरा जान्दछन्। हितोपदेशले भन्दछ, बुद्धिमान मानिसले सुन्नेछ र आफ्नो विद्या बढाउनेछ, समझदार बुद्धिको उपदेश पाउनेछ। त्यो नै वास्तवमा यो सारा पुस्तकको चुनौती हो। सुलेमानले भन्छ, यदि तपाईँ बुद्धिमान ज्ञानी हुनुहुन्छ भने तपाईँले यो पुस्तकमा भनिएका कुरा सुन्नुहुनेछ। परमेश्वरको आत्मासँग हितोपदेशहरूका पुस्तकमा भन्ने धेरै चुनौतीका कुराहरू छन्। तिनीहरू महान सत्यताहरू हुन्, संक्षिप्त वाक्यहरूमा व्यक्त गरिएका छन्। 6 भनिएको छ, उसले नीति वचन र दृष्टान्तको र बुद्धिमानहरूको वचन र रहस्यहरू बुझ्दछन्। अर्को हितोपदेशले उही एउटै विचारको बोक्दछ। हितोपदेश 25:2 कुनै कुरा गोप्य राख्नुमा नै छ परमेश्वरको महिमा हो, तर राजाहरूको आदर ती रहस्य ती खोजेर निकाल्नु हो। मलाई यो कुरा मनपर्छ। परमेश्वरले सुस्पष्ट रूपमा सुसमाचार सन्देश घरको धुरीबाट घोषणा गर्न दिनुभएको छ। तर परमेश्वरको वचनमा महान सत्यताहरू छन्। जस्तै हीरा मोतीहरू पृथ्वीको गर्भमुनि हुन्छन्, परमेश्वरले हीरा मोतीहरू सत्तामा छरपट्ट गरिदिनु भएको छैन। बहुमूल्य धातुहरू मानिसहरूबाट त्यसको खोज्न र पाउनलाई छिपाइएको छ। सुन र हीरा मोतीहरू र अन्य बहुमूल्य चीजहरूको खनेर निकाल्नुपर्छ। खनिज तेलको पृथ्वी मुनि छेद गरेर निकाल्नुपर्छ। त्यही नै तरिकामा परमेश्वर गर्नुहुन्छ। रहस्य कुराहरूको गुप्त राख्नु नै परमेश्वरको महिमा हो। परमेश्वरको वचनले सम्पूर्ण गहिरा अध्ययनहरूको खोज अनुसन्धानको योग्य छ। प्रभु येशूले भन्नुभयो युहन्ना 5:39 पवित्र शास्त्रहरूमा खोजी गर, किनकि सितैमा तिमीहरूका निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्दछौ। उहाँले भन्नु भएन कि तपाईले शास्त्रहरूको खोजी नगर्नुहोस्, उहाँले भन्नुभयो शास्त्रहरूको खोजी गर। मित्र, तपाई बाइबलको अध्ययन गरिरहनु भएको छ, तर त्यहाँ भएको खास सन्देशको तपाईले पाउनु भएन। यसको मतलब यो हो कि तपाईले गहिरो गरी शास्त्रमा परमेश्वरको वचनको खन्नु भएको छैन। तपाईले त्यहाँ पर्याप्त मात्रामा, काफी मात्रामा कठोर परिश्रमको साथ खोज्नु भएको छैन। त्यही नै आजका धेरै विश्वासी र सेवकहरूको दयनीय अवस्था हो। तिनीहरू परमेश्वरका धेरै रहस्यका कुराहरू अनभिज्ञ छन्। तिनीहरूलाई परमेश्वरको वचनको गम्भीर अध्ययनमा ध्यान दिन आवश्यक छ। मित्र, आज हामीलाई हितोपदेशहरूको पुस्तकको चुनौती हो वचनको गहिरो हो यानि गहिराईसम्म खन खोज। यो गम्भीर अध्ययन गर्न चुनौती हो। पहिलो तिमोथी 2:15 भनिएको छ, आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर, एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तै जसले सत्यको वचनलाई ठिक ठिकसित छुटाउँदछ। त्यसपछि हामी आगे देख्छौ यो पुस्तकको मुख्य चाबी पद 7 भनिएको छ, परमप्रभुको भय ज्ञानको शुरू हो तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ। अनि आगे भनिएको छ 8-9, हे मेरो छोरा, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन र आफ्नी आमाको अर्थी इन्कार नगर, किनभने ती मेरो शिरमा शोभाका मुकुट र तेरो गलामा सम्मानका हार हुन्। अमित्र, त्यो चाहिँ महत्वपूर्ण घरमा परमेश्वर सम्बन्ध हो। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू छन् जससँग ईश्वरीय भक्त आमा र बाबु थिए। तिनीहरूलाई ती ईश्वरीय आमा बुबाद्वारा शिक्षा दिएका थिए र तिनीहरू कहिले पनि घरमा सिकाइएका कुराहरूबाट बाहिर गएनन्। उही समयमा परमेश्वरले त्यस्ता आमा बाबुमाथि कृपा गरून् जसले आफ्ना साना बालबच्चाहरूलाई परमेश्वरको ज्ञानमा शिक्षा दिइरहेका छैनन्। त्यसपछि हामी देख्नेछौ घरबाट बाहिर परीक्षा। 10 भनिएको छ, हे मेरो छोरा, यदि पापीहरू मानिसहरूले तलाई फकाए त्यसको कुरा नमान। अहिले हलचल चाहिँ घरबाट बाहिर छ। जब त्यो जवान बाहिर टाढामा जान्छ, उसले सबभन्दा पहिले कसलाई भेट्छ? सामान्य गरी त्यो सम्पर्क दुष्टसँग हुनेछ, पापीसँग हुनेछ, किनभने प्राय मानव जाति त्यस श्रेणीमा पर्दछन्। तिनीहरू ख्रिष्टमा आएका छैनन्। हामी सबै पापीहरू हौं, तर त्यस केटाले उद्धार नपाएको व्यक्तिलाई भेट्नेछ जो वास्तवमा आफ्नो पापमा बसिरहेको छ। त्यसकारण त्यस बेला उसको मनोवृत्ति कस्तो हुनुपर्छ भन्दा, त त्यसको कुरा नमान। अनि शास्त्रमा हामी देख्छौ युसुफलाई मिश्रमा दासको रूपमा बेचिए र त्यहाँ उसलाई फोतिफरको पत्नीद्वारा फकाइए। उसले तिनको फकाइको मानेनन्। यो हितोपदेश उसको अनुभवको उदाहरण हो। 11-14 भनिएको छ, यदि तिनीहरूले भने हामीसँग आऊ, कसैको हत्या गर्न हामी ढुकी बसौं, हामीलाई नोक्सान नगर्ने कुनै निर्दोष मानिसलाई बाटोमै ढुकी बसौं। अनि आगे 12, 13 र 14 भनिएको छ, पाताल चाहिँ हामी तिनीहरूलाई निल्नेछौ, निर्दोष भए तापनि तिनीहरू गहिरो भटकालामा पर्ने मानिसहरू चाहिँ हुनेछन्। हामीहरू सबै किसिमका बहुमूल्य धन लिनेछौ र हाम्रो घर लुटका माले भर्नेछौ। तिमी हाम्रो साझेदारी हौ, हामी ती आपसमा बाँडौ। पापीसँग केही कुरा पाउने योजना र कार्यक्रम हुन्छ। आफू धनी हुनको निम्ति तिनीहरू जुनसुकै अपराध गर्न पनि तत्पर छन्। यो नै पापीहरूको विशेषता हो। अनि कुनै पनि जवान मानिस त्यस्ता झुन्डमा सजिलै फस्न सक्छ जहाँ बिना परिश्रम बिना काम प्रशस्त पैसा छ, ऐस आराम छ, मौज मजा छ। त्यो जवान मानिसहरूको निम्ति एक ठूलो परीक्षा हो। त्यही नै कारण जवान मानिसलाई यो सल्लाह उपदेश दिएको छ जब उसले घर छोड्दछ। भनिएको छ 15 पदमा, हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूका चालमा हिँड्दै नहिँड। यो बाइबलले सिकाउने खास अलगाव यानि सेपरेशन हो, अलग हुने काम हो। पहिलो कुरन्थी 6:17 पदमा भनिएको छ, यसकारण तिनीहरूका बीचबाट निस्केर आऊ र अलग हौ, प्रभु भन्नुहुन्छ। यस कथनले मूर्ति पूजाको दर्शाइ रहेको थियो, तर यो निश्चय नै यहाँ लागू गर्न सकिन्छ। सुलेमानले भने, हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूका चालमा हिँड्दै नै हिँड। अनि 16-18 पदमा भनिएको छ, अपराध गर्न तिनीहरू चाँडो चाँडो दगुर्छन्, हत्या गर्न तिनीहरू आतुरी गर्छन्, पंक्षीले देख्ने गरी जाल फिजाउनु व्यर्थ छ। अनि यी मानिसहरू आफ्नै रगतको निम्ति ढोकी बस्छन् औ आफ्नै बाहेक अरू कसैको बाटो ढोक्दैनन्। जब तपाई त्यस किसिमको कुरामा फस्नुहुन्छ, यसले अन्तिममा तपाईँको आफ्नै विध्वंसमा डोर्याउनेछ। तपाई आफ्नै जालमा फस्नुहुनेछ, फन्दामा। यो कुरा याद राखौ। 19 पदमा भनिएको छ, बेइमानीसित कमाउन इच्छा गर्ने मानिसहरूको अन्त यस्तै हुन्छ, लोभकै कारण तिनीहरूको प्राण नाश हुन्छ। यो लालचको आरम्भको निन्दा हो। हामी आज भौतिकवाद युगमा रहेका छौं। लालच यो घड़ीको सबभन्दा ठूलो पाप हो। त्यसको हितोपदेश यहाँ निन्दा गरिरहेको छ। त्यसपछि निम्न पदहरूमा देख्छौ, बुद्धिको स्कूलमा निमन्त्रण। 20 पदमा भनिएको छ, बुद्धि खुला सड़कहरूतिर कराउँछ, बुद्धि खुला सड़कहरूतिर कराउँछ, त्यसले चौकतिर आफ्नो स्वर उचाल्छ। बुद्धिले जवान मानिसलाई स्कूलमा पाठशालामा आएर वास्तवमा खास कुरा सिक्न आग्रह गरिरहेको छ, त्यसको विद्यालयमा आओ। 21-22 पदमा भनिएको छ, त्यसले स्वर गोल भएको गल्ली हुँदो प्रचार गर्छ, त्यसले शहरका मूल ढोकाहरूमा यसो भन्दै घोषणा गर्छ, हे मूर्ख हो,

0: दुर्दिनमा डराई बिना तिनीहरू ढुक्क रहनेछन्। ओ कस्तो अभिव्यक्ति हो! आज हामी हरेकले यो बुझ्न आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
1: आजको दिन सुनेपछि मलाई एउटा कुरा एकदमै स्पष्ट भयो। म जीवनमा सही निर्णय खोज्दै बाहिर बाहिर धेरै कुराहरू चाहिँ हेर्दै रहेछु, तर साँचो बुद्धिको स्रोत परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ बिर्सिरहेको रहेछु।
2: हो नि त भाइ, आज हामीले यही कुरा देख्यौं। हितोपदेशले हामीलाई बुद्धि र अनुशासनको महत्व मात्र बताउँदैन, बुद्धिको शुरूआत कहाँबाट हुन्छ भनेर पनि देखाउँछ, परमप्रभुको भयबाट।
1: अनि दाई, गलत संगतको विषयले पनि मलाई धेरै सोच्न बाध्य बनायो। कहिलेकाहीँ साथीहरूले हामीसँग आउनुहोस्, यसो गर्दा फाइदा हुन्छ भनेर गलत कुराहरू पनि कहिलेकाहीँ भइरहेको हुन्छ, र कुनै अवस्थामा हामीलाई त्यो राम्रो जस्तो पनि देखिन सक्छ।
2: त्यही त हो नि भाइ, गलत बाटो प्राय शुरूमा आकर्षक देखिन्छन्। सजिलो पैसा, छिटो सफलता, अरूभन्दा अगाडि जाने इच्छा, यी कुराले मानिसलाई तान्न सक्छ। तर परमेश्वरको वचनले हामीलाई शुरूमै चेतावनी दिन्छ, त्यस्तो बाटोमा नजानुहोस्, त्यसको मार्गमा पाइला नराख्नुहोस्।
1: साँच्चै नै दाई, त्यसैले हामीले निर्णय गर्नु अघि चाहिँ आफैलाई सोध्नु पर्ने रहेछ, यो बाटोले मलाई परमेश्वरतर्फ लैजान्छ कि उहाँबाट टाढा लैजान्छ भन्ने कुरा।
2: यही प्रश्न हामी सबैले आफैलाई सोध्न सक्छौ। अर्को महत्वपूर्ण कुरा पनि आज हामीले सिक्यौं, बुद्धि सड़कमा कराइरहेको छ, अर्थात परमेश्वरको ज्ञान हामीबाट लुकिएको छैन। उहाँले हामीलाई बोलाइरहनु भएको छ, सम्झाइरहनु भएको छ, चेतावनी दिइरहनु भएको छ। तर प्रश्न यो हो कि हाम्रो हृदय उहाँको आवाज सुन्न तयार छ? त्यसैले आज हामी सबैले प्रार्थना गरौं, प्रभु मलाई सही र गलत छुट्याउने बुद्धि दिनुहोस्, मेरो हृदय तपाईँलाई अझ बढी चिन्न चाहने बनाइदिनुहोस्, गलत बाटोबाट बचाउनुहोस् र तपाईँको मार्गमा हिड्न सिकाउनुहोस्। अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ, तबसम्म परमेश्वरको वचनमा रहनुहोस्, उहाँको बुद्धि खोजिरहनुहोस् र आफ्नो जीवनमा उहाँले देखाउनु भएको सही बाटोमा हिँडिरहनुहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ, र तपाईहरूले आजको अध्ययनबाट पाउनुभएको आशिषहरू हामी समक्ष बाँड्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707042097979।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: भरत पराजुली प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल, प्रतिनिधि सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर 2, सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ चौतारा सागाचो गढी नगरपालिका वडा नम्बर 2 परिवार।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धुपाल्चोक।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: Elumbu FM 89.6 MHz.
1: हेलो साथी, कहाँ हो तिमी? आज काममा पनि आएनौ?
2: आज काममा आउनै मन छैन यार, चाडबाडको बेला छ। आज किन किन गाउँघरको साह्रै याद आइरहेछ यार। कतै एकान्तमा बसेर गाउँघर सम्झिँदै गीत गाउन मन छ यार।

सम्पूर्ण परदेशीका र चाडबाडमा आफ्नो गाउँघर जान नपाएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति समर्पित गर्न चाहन्छु।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम चौतारा सागाचो गोडिन नगरपालिका वडा नम्बर 13 परिवार सिन्धुपाल्चोक।

0: Elambu FM 89.6 MHz.
1: ओए त के गरिरहेछौ
2: के हैन
1: खाना खान जानु पर्दैन छुट्टी जा
2: खाना खानै मन छ नि यार मलाई
1: ल यो त पुरै सेन्टी भएर बसिआछ त यार पुरै स्वास्नीले छोड्यो जस्तो
2: स्वास्नीले छोडेको होइन यसपालिको दसैँ तिहार पनि छुट्ने भयो वर्षमा एकचोटि आउने चाड त्यो पनि आफ्नो आफन्त र आफ्नो परिवारसँग टाढा बसेर यो कोरोनाको महामारीले दसैँ तिहार पनि मनाउन नदिने भयो।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड़ बड़ा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छड़ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
4: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com, contact 011-620-326-9860-982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
5: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: just a minute. We will return back.
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: वै मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा

0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
1: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
2: 9849913327।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
8: Nagasala Mara

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिंह।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ, बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: minute, just a minute. We will return back. Return back.
1: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाई दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोडिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ जुगल गाउँपालिका परिवार

0: Thank you, everyone.
1: Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Listening to Hillam FM 89.6 MHz. 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा

0: लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन्दै हुनुहुन्छ हेलम्बा FM 89.6 MHz।

0: Elumbu FM 89.6 MHz.
1: के के सारो त नपिट न है काको गोरु के भइहाल्यो भने वीरेश पनि जान सकेन अर्काको काम गर्नु पर्यो भने खुप्रिस देखाउँछ कहीँ नभएको त्यतिकै बिस देखाएर हुन्छ
2: मेरो थुतुनु धेरै नचल है आलुको ठाउँमा तँलाई नै रोपिदिनु पर्ला मैले सक्दिनँ गर्दिनँ भन्दा तँ होइन बचान दिने

0: चाहिँ घर आऊ है, चुला फेर्नु छ।
1: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: sound check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: ക്രിക്കറ്റ് ഹീറ്റ് എന്നുള്ള സോറി.
1: ഇളമ്പു ബ്രേക്ക് ടൈം.
2: एवा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी.
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि.
4: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 98-41-5164, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै.
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
5: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
7: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
8: एलम्बु एफएम 89.6 मेगाहर्ज.

0: Wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: ए मित्र, ये रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलर एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: एलम्बु FM 89.6 MHz।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्ट्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। सुरुमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। जाजरकोटमा जीप दुर्घटना, चालक सहित 2 जनाको मृत्यु, सर्वोच्चका न्यायाधीशको हत्यामा दोषी ठहर व्यक्ति पिस्तोल सहित पक्राउ। भारत लैजाँदै गरेका हुम्लाका 25 बालबालिका वनवासा, नाका बाहिर फिर्ता। भूकम्पको जोखिमसँग जुझ्न अन्तर्राष्ट्रिय पूँजी बजारमा बन्ड जारी गर्दै नेपाल। पाकिस्तानमा विद्यालयको छत खस्दा 29 जनाको मृत्यु, 50 भन्दा बढी घाइते। र लिसङको पाखर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा शुरू। मनसून निष्क्रिय भएसँगै मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी पठाउन पुनः शुरू गरिएको छ। मेलम्ची खानेपानी विकास समिति पानी पोखरीका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका 1 अम्बथान स्थित आयोजनाको हेडबक्समा पानी धमिलो भएपछि गत असार 19 गतेदेखि मनसून अवधिभर काठमाडौँमा पानी पठाउने कार्य बन्द गरेको थियो। मनसून निष्क्रिय भएसँगै बुधबार हिजो असोज 28 गते दिउँसो 1 बजेदेखि आयोजनाको सुरुङ्गु मार्ग स्थित हेडबक्सबाट काठमाडौँमा पानी पठाउन थालिएको समितिले जनाएको छ। मनसूनका कारण खोलामा पानीको बहाव बढ्ने र धमिलो पानीका कारण आयोजनाको सञ्चालनमा समस्या आउन सकिने भएकाले वर्षायाममा पानी पठाउने कार्य बन्द गरिएको थियो। मौसम अनुकूल भएसँगै पुनः पानी पठाउन शुरू गरिएपछि काठमाडौँवासीलाई खानेपानी आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ। जिल्ला बजार अनुगमन समिति सिन्धुपाल्चोकले 12 विषय नगरपालिका र वलेफी गाउँपालिकामा संचालित होटल, रेस्टुरेन्ट तथा खाद्यान्न पसलहरूको अनुगमन गरेको छ। 2083 असोज 28 गते गरिएको अनुगमनका क्रममा 20 वटा व्यावसायिक फर्मको अनुगमन फारम भरी निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा केही होटलमा सरसफाईको कमी रहेको, बासी तथा सडे गलेका खानेकुरा फ्रिजमा भण्डारण गरी बिक्रीका लागि राखिएको, म्याद नागेको सामग्री बिक्रीका लागि राखिएको तथा इजाजत पत्र नलिई मदिरा बिक्री वितरण गर्ने गरेको पाइएको छ। त्यसै गरी खाद्यान्न तथा ग्यास पसलमा म्याद नागेका सामग्री बिक्रीका लागि राखिएको र ग्यास बिक्री गर्दा निर्धारित मूल्यभन्दा बढ़ी रकम लिने गरेको समेत पाइएको अनुगमन समितिले जनाएको छ। विगत केही महिनादेखि आयात ठप रहेको सिन्धुपाल्चोकको तातोपानी नाका आगामी असोज 31 गते शनिबारदेखि आंशिक रूपमा खुल्ने भएको छ। नाका खुल्लेसँगै लामो समयदेखि रोकिएको आयात व्यापार पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। नाका बन्द हुँदा प्रभावित भएका व्यवसायी तथा व्यापारिक गतिविधिमा समेत यसले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। अब राष्ट्रिय खबर। जाजरकोटमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। जाजरकोटको चुनी चाँडे गाउँपालिका 2 गैरी गुवामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो। दुर्घटनामा जीप चालक चुनी चाँडे गाउँपालिका 9 कल्ली स्यालाका 20 वर्षीय सन्दबहादुर बस्नेत र चुनी चाँडे गाउँपालिका 3 स्यालाका दिलबहादुर भण्डारीकी 30 वर्षीय श्रीमती विपन्ना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब परीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। दुर्घटनामा दिलबहादुर भण्डारी र उनका 4 वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन्। उनीहरूको विभिन्न भागमा चोटपटक लागेको छ। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। आज बिहान 2 बजे सुर्खेतबाट चुनी चाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001C1243 नम्बरको जीव अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाही स्थित घरबाट पक्राउ गरेको छ। पक्राउ परेका थापा जेएनजी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए। सर्लाहीको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय बाबुको साथबाट प्रहरीले 2 थान पिस्तोल पनि बरामद गरेको छ। जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गैराती आफ्नो घरमा पुगेका हुन्। इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटेको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सरकारले भदौ 10 गते रसुवा स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित प्रत्येक परिवारलाई 45,000 दरले नगद राहत वितरण गरेको छ। बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङका हालसम्म 4,108 घरधुरीलाई उक्त राहत रकम प्रदान गरिएको हो। भारततर्फ लैजाँदै गरेको 25 बालबालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले वनबासा नाकाबाट फिर्ता गरेको छ। आज बिहान हुम्लाको सिमीकोट गाउँपालिकाको 10 वर्ष मुनिका 25 बालबालिकालाई एसएसबीले फिर्ता गरेको हो। कञ्चनपुरका प्रहरी नायब परीक्षक डीएसपी टेकबहादुर राउतका अनुसार ती बालबालिका अहिले गड्डा चौकी प्रहरीको सम्पर्कमा छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लाँदै गरेको जानकारी दिएको छ। बालबालिकालाई भारततर्फ लैजानुको कारणबारे अनुसन्धान भइरहेको डीएसपी राउतको भनाइ छ। विपदको उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुन सक्ने सम्भावित क्षति विरूद्ध जुझ्न अन्तर्राष्ट्रिय पूँजी बजारमा जोडिने भएको छ। विश्व बैंकसँगको सहकार्यमा नेपालले त्यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजी बजारमा ऋणपत्र बन्ड जारी गर्ने तयारी थालेको छ। थाइल्याण्डको बैकमा जारी विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठक अनुअल मिटिङ्सका क्रममा अर्थ सचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यामिलियर बीच यस सम्बन्धी सम्झौता भएको छ। अब विदेशको खबर। पाकिस्तानको पेशावरमा आज निजी विद्यालयको छत खस्दा 28 बालबालिका र एक महिला शिक्षक गरी 29 जनाको मृत्यु भएको छ। घटनामा 50 भन्दा बढ़ी घाइते भएका छन्। अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र मृतक बालबालिका मध्ये 6 बालिका छन् भने घाइते तथा मृतक सबै बालबालिका 13 वर्ष वा सोभन्दा कम उमेरको रहेको जानकारी दिएको छ। घाइतेको उपचारका लागि अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको छ। अब खेलकुदको खबर। सिन्धुपाल्चोकको लिसङको पाखर गाउँपालिका वडा नम्बर 5 स्थित ओखरेनी खेल मैदानमा हिजोदेखि लिसङखु पाखर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा शुरू भएको छ। बडादशैको शुभ अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। राजाकोटमा जीप दुर्घटना, चालक सहित 2 जनाको मृत्यु। सर्वोच्चका न्यायाधीशको हत्यामा दोषी ठहर व्यक्ति पिस्तोल सहित पक्राउ। भारत लैजाँदै गरेका हुम्लाका 25 बालबालिका वनवासा नाकाबाट फिर्ता। भूकम्पको जोखिमसँग जुझ्न अन्तर्राष्ट्रिय पूँजी बजारमा बन्ड जारी गर्दै नेपाल। पाकिस्तानमा विद्यालयको छत खस्दा 29 जनाको मृत्यु, 50 भन्दा बढ़ी घाइते। र लिसाङको पाखर कप फुटबल प्रतियोगितामा औपचारिक रूपमा शुरू। हेलम्बु खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98 41 57 84 84 चौतारा को पुरानो बजार कृष्ण मन्दिर सँगै

0: है मित्र यहाँले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बुरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 98 49 29

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी, आमा बुबा तथा इष्ट मित्रहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: शिव देउजा, नेकपा एमाले जिल्ला कमिटी सदस्य, सिन्धुपाल्चोक परिवार।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: एक गे सापकोटा नेकपा एमाले नेता

नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु।

भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन चौतारा सागाचोगडी नगरपालिका वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा इष्ट मित्रहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिंह।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी, आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: time check. It's 4 PM.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोडिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 10 परिवार सिन्धुपाल्चोक।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर 5 परिवार सिन्धुपा।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल।

0: नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।
2: हेलम्बु FM 89.6 MHz।

0: नहुँदा चाहिँ सम्झी राख्ने, भेटेपछि चाहिँ भाग्न खोज्ने।
1: तिहारसम्म त बस्नुहुन्छ होला नि, मुख्य बाकोमा देउसी भैलो छ, त्यति भेटौँला।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धुपा।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सिन्धुपाल्चोकका 3 नेता केन्द्रीय सदस्यमा निर्वाचित। कांग्रेस महाधिवेशन सम्पूर्ण मत परिणाम आज रातिसम्म आउने। जाजरकोटमा जीव दुर्घटना हुँदा चालक सहित 2 मृत्यु। भारत लैजाँदै गरिएका हुम्लाका 25 बालबालिका वनवास नाकाबाटै फिर्ता। दशैंमा मुस्ताङ कर्णालीका भेडा च्याङ्रा बेचेर भित्रियो 35.5 करोड़। पाकिस्तानमा स्कूलको छाना खस्दा 35 मृत्यु, 40 भन्दा बढ़ी घाइते। र आईसीसी क्रिकेट विश्वकप लीग 2 आज ओमान र क्यानाडा भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सिन्धुपाल्चोकका 3 नेता केन्द्रीय सदस्यमा निर्वाचित भएको छ। आदिवासी जनजाति क्लस्टरमा वंशलाल तामाङ र डाक्टर प्रेमध्वज लामा तथा दलित क्लस्टरबाट शिवबहादुर सुनवार निर्वाचित हुनुभएको हो। 3 विजयले पार्टीको केन्द्रीय नेतृत्वमा सिन्धुपाल्चोकको प्रतिनिधित्व थप बलियो बनाएको छ। निर्वाचन परिणाम अनुसार वंशलाल तामाङले 1756 मत प्राप्त गर्दै आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय हासिल गरिएको छ। उक्त क्लस्टरमा 12 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो। तामाङले प्राप्त गरेको मतले उहाँलाई जनजातितर्फ निर्वाचित उम्मेद्वारको सूचीमा समेटिएको छ। यसै गरी डाक्टर प्रेमध्वज लामाले 2505 मत प्राप्त गर्दै सोही आदिवासी जनजाति क्लस्टरबाट तेस्रो स्थान हासिल गरेका छन्। लामाको विजयलाई जिल्लाको कांग्रेस राजनीतिमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ र तामाङ र लामा यसअघि 14 महाधिवेशनमा जिल्ला सभापति पदका लागि प्रतिस्पर्धा समेत गरिएका नेताहरू रहेका छन्। यसै गरी शिवबहादुर सुनवारले दलित क्लस्टरबाट 1913 मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजय हासिल गरिएको छ। उहाँको विजयले पार्टीको केन्द्रीय नेतृत्वमा दलित समुदायको प्रतिनिधित्व थप बलियो बनाएको छ। यसअघि विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्य बनिएको थियो। पार्टी संगठनका विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका सुनवारको विजयले संगठनात्मक अनुभव, राजनीतिक सक्रियता र समावेशिता नेतृत्वको प्रतिको विश्वासको रूपमा हेरिएको छ। यसै गरी सिन्धुपाल्चोकबाटै खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएका बालदेव तिमल सिन्हा पनि जीत नजिक रहेका छन्। 6400 मतगणना स्थगित। तिमल सिन्हाले 2779 मत सहित 20 नम्बरमा छन्। 45 निर्वाचित हुनेमा 82 उम्मेद्वारी परेको थियो। अहिले मतगणना जारी छ। तिमल सिन्हाले पनि जीत हात पारेमा सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको 15 महाधिवेशनबाट 4 केन्द्रीय सदस्यहरू निर्वाचित हुने भएका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतगणना जारी। सम्पूर्ण मत परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले आज रातिसम्म सबै पद मत परिणाम आइसक्ने समेत जनाएको छ। नेपाली कांग्रेसका सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, मुस्लिम सहमहामन्त्री लगायतका पदहरूको नतिजा आइसकेको छ र नेपाल जनसम्पर्क समितिको र पेशागत विभिन्न समुदायहरू समूहहरूको मतगणना पनि सम्पन्न भइसकेको जानकारी गराएको छ र अघिल्लो महाधिवेशनको तुलनामा 15 महाधिवेशनको निर्वाचनको मत परिणाम निकै छिटो भएको उल्लेख गरिएको छ। महाधिवेशन अन्तर्गत सभापतिमा गगन कुमार थापा निर्वाचित भइसकेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति महिलातर्फ पुष्प भुषाल निर्विरोध निर्वाचित भएका छन्। उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य, समावेशी उपसभापतिमा विनोद कुमार चौधरी निर्वाचित भएको छ। यसै गरी महामन्त्रीमा खुल्लामा प्रदीप पौड्याल र उदय शमशेर राणा तथा महामन्त्री महिलामा ढिला संग्रौला निर्वाचित भइसकेका छन्। विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको पनि अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्यहरूको भने मत परिणाम जारी नै छ।
झाजरकोटमा जीव दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। झाजरकोटको चुनीचारी गाउँपालिका दुई गौरी बुवामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। दुर्घटनामा जीव चालक सुनादेवी गाउँपालिका नौ पल्ली श्यालाका 20 वर्षीय शान्त बहादुर बस्नेत र सुनादेवी गाउँपालिका तीन श्यालाका दिलबहादुर भण्डारीकी 30 वर्षीय श्रीमती विपना भण्डारीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झाजरकोटका प्रमुख प्रहरी नायब उपनिषेक बुद्धिसागर पुरीले जानकारी गराएको छ। दुर्घटनामा दिलबहादुर भण्डारी र उनका 4 वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन् र उनीहरूको विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाएको छ। बिहिबार आज बिहान करिब 2 बजे सुर्खेतबाट सुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001/1243 नम्बरको जीव अनित्रे भई सड़कबाट करिब 300 मिटर तल खसेको थियो। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्। जिन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले हिजो राति सरलाहीबाट उनकै सरलाहीस्थित घरबाट पक्राउ गरेको छ। हिजो राति पक्राउ परेका थापा जिन्जी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुनधाराबाट भागेका थिए। सरलाहीको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय बाबुको साथबाट प्रहरीले दुई थान पिस्तोल पनि बरामद गरेको छ। जेलबाट भागेको उनी विभिन्न ठाउँमा लुकेर गइराती आफ्नो घरमा गएका थिए। इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय मकमैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी विरूद्ध हतियार खर खजना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले जानकारी गराएको छ। चालू आर्थिक वर्ष 2083/84 पहिलो दुई महिनामै नेपालमा 4.36 अर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम गत आर्थिक वर्षको सोही अवधिमा तुलनात्मक रूपमा 23.9% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउन र भदौमा कुल 4.36 अर्ब 36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। प्रतिवेदनको अनुसार भदौ महिनामा मात्रै 2.21 अर्ब 31 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। विदेशमा काम गरिरहेका नेपालीले पठाएको रकमले मुलुकको विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। रेमिट्यान्स आप्रवाह बढ़िरहँदा वैदेशिक रोजगारीका लागि श्रम संस्कृति स्वीकृति लिनेको संख्या भने अघिल्लो वर्षको सोही अवधिमा तुलनात्मक रूपमा केही कमी आएको छ। राष्ट्रिय बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा 78,320 जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् र यस अवधिमा 52,163 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। भारततर्फ लैजाँदै गरिएको 25 जना बालबालिकाहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले वनवास नाकाबाट फिर्ता गरिएको छ। आज बिहान हुम्लाको सिमकोट गाउँपालिकाका 10 वर्ष मुनिका 25 जना बालबालिकालाई एसएसबीले फिर्ता गरिएको छ। कञ्चनपुर प्रहरीका नायब प्रहरी उपरीक्षक डीएसपी टेक बहादुर राउतको अनुसार ती बालबालिकाहरू अहिले गुड्डा चौर प्रहरीको सम्पर्कमा छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइँदै गरिएको पनि जनाएको छ। बालबालिकालाई भारततर्फ लैजानुको कारण बारेमा अनुसन्धान भइरहेको डीएसपी रावतले बताएका छन्। दशैले लक्षित गरी मुस्ताङबाट 13,717 भेड़ च्याङ्रा बाहिरिएको छ। बिहिबार आजसम्म मुस्ताङका 5 वटा स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा मुगु र जुम्ला लगायतका जिल्लाबाट ल्याएका भेड़ च्याङ्रा बिक्रीबाट 35,53,88,000 रूपियाँ बराबरको कारोबार भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि आचार्यको अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका 7,964 च्याङ्रा र 1,204 भेड़ा बिक्रीका लागि बाहिरिएका छन् र यसै गरी डोल्फबाट 3,551 मुगुबाट 260 जुम्लाबाट 300 भेड़ा च्याङ्रा ल्याएको थियो। तिब्बत हुँदै कोरोना नाकाबाट पनि 438 च्याङ्रा मुस्ताङ हुँदै बाहिरिएका छन्। यसै गरी कार्यालयका प्रमुख डाक्टर अरियाले दशैंलाई लक्षित गरी ल्याएका अधिकांश भेड़ा च्याङ्रा बजारमा पुगिसकेको छ र यसै गरी
केही समयमा संख्यामा मात्र भेडा च्याङ्ग्रा आउने र तिहारको बेला पनि बजारमा बिक्री हुने बताएको छ। पशुपालक किसानले भेडा च्याङ्ग्राको जात उमेर र तौल अनुसार प्रति गोटा 28,000 देखि 52,000 रूपियाँसम्मको बिक्री गर्दै आएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानको पेशावरमा आज एउटा निजी स्कूलको छाना खस्दा मृत्यु हुनेको संख्या 35 जना पुगेको छ। मृतकको मध्ये 34 जना विद्यार्थी र 1 जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका 13 वर्ष वा सोभन्दा कम उमेरका छन्। यो उमेर दुर्घटना दिर कोलोनीय क्षेत्रमा भएको हो। यस घटनामा 40 भन्दा बढ़ी मानिस घाइते भएका छन्। उनीहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा डाक्टर र अन्य स्वास्थ्य कर्मीहरूलाई तैनाथ गरिएको छ। दुर्घटना लगत्तै स्कूल परिसरमा मानिसहरूको भीड़ जम्मा भएको थियो। मालदीवमा अझै केही मानिसहरू चियापिएको आशंकामा खोजी कार्य पनि गरिरहेका छन्। लम्बो खबरमा अब खेल खबर। खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग 2 आज ओमान क्यानाडा खेल्दैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल शुरू भइसकेको छ। यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको प्रतियोगिता अन्तर्गत लीग 2 137 खेल हो र अर्को खेल 2027 अफ्रिका जिम्बाब्वे र नामिबियामा आयोजन हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीग 2 प्रतिस्पर्धा गर्नेछ। नेपालका लागि ओमान र क्यानाडा बीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि 2 क्यानाडालाई 24 रनले हराउँदै ओमानलाई 113 रनले पराजित गरिसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सिन्धुपाल्चोक 13 जना केन्द्रीय 3 केन्द्रीय सदस्यमा निर्वाचित। कांग्रेस महाधिवेशन सम्पूर्ण मत परिणाम आज रातिसम्म आउने तयारी। जाजरकोटमा जीव दुर्घटना हुँदा चालक सहित 2 मृत्यु। भारत लैजाँदै गरिएको हुम्लाका 25 बालबालिका वनवास नाकाबाटै फिर्ता। दशाईमा मुस्ताङबाट कर्णालीका भेडा स्याङ्ग्रा बेचिएर भित्रियो 35.5 करोड़। पाकिस्तानमा स्कूलको छाना खस्दा 35 जनाको मृत्यु, 40 भन्दा बढ़ी घाइते। र आईसीसी क्रिकेट विश्वकप लीग 2 आज ओमान र क्यानाडा खेल्दै। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै भाइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम चौतारा सागाचो गोडिन नगरपालिका वडा नम्बर 13 परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङबो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ, जुगल गाउँपालिका परिवार सिन्धु।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा जयमसी भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ र यसबाट परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा हामी सुन्नेछौ र मनन गर्दै जानेछौ। आउनुहोस् हामी मत्तीको पुस्तक 13 अध्यायको पद 47 52 पाठ गर्दै अगाडि बढ्नेछौ। यहाँ शीर्षकमा दिएको माछा पक्रने जालको दृष्टान्तलाई चाहिँ एउटा स्वर्गको राज्यसँग तुलना गरिएको छ। अब कसरी यसलाई चाहिँ यीशुले व्याख्या गर्दै हुनुहुन्छ हामी हेर्दै जानेछौ। यहाँ लेखिएको छ, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जाल जस्तो पनि हो जसमा हर किसिमका माछाहरू पर्दछन्, अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले र बसेर असल जतिलाई भाँडाहरूमा जम्मा गरे र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्याउनेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। हामीले विभिन्न दृष्टान्तहरू उदाहरणहरू हेर्दै गएका छौं। यहाँ परमेश्वरले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। उहाँले योभन्दा केही पद अगाडि मत्ती 13:24 पनि उहाँले सामाको दृष्टान्त बताउनु भएको थियो, जहाँ एउटा खेतालाले आफ्नो खेतमा असल बिउ छर्दछ तर केही दुष्ट व्यक्तिले चाहिँ सामा पनि रोपिदिन्छ, तर अन्तिममा असल बिउलाई छुट्याएर त्यसलाई आफ्नो ढुकुटीमा राखिन्छ तर खराबलाई चाहिँ बाँधेर जलाइन्छ भनेर यो दृष्टान्तले बताएको थियो। अहिलेको माछा पक्रने जालको दृष्टान्तमा पनि लगभग त्यही कुराहरू यहाँ यीशुले बताउँदै हुनुहुन्छ, तर अलिक फरक ढंगले। हामी कतिलाई थाहा छ, हामीले देखेका छौं, हामीले विभिन्न किसिमका त्यो फिल्महरूमा चलचित्रहरूमा हामीले देखेका छौं, समुद्रमा एउटा माछाको जाल हान्दै गर्दाखेरि कति धेरै किसिमका जालहारीहरूले चाहिँ माछाहरू पक्रिने गर्दछन्, अनि माछा पक्रिँदै गर्दाखेरि त्यहाँ माछा मात्रै पक्रिँदैनन् तर धेरै किसिमका जीवहरू फोहोर वस्तुहरू हामीले चाहिँ त्यो जालमा परेको हामीले भेटेका हुन्छौं। तर माछा पक्रनेले चाहिँ सबै कुरा आफ्नो झोलामा राख्दैन, माछा पक्रिनेले सबै कुरा आफ्नो ढकियामा राख्दैन, तर उसले के गर्छ भने माछा माछालाई मात्रै उसले छुट्याउँछ तर अन्य कुरालाई उसले चाहिँ फालिदिन्छ। हामीलाई थाहा छ, हामी सानो छँदाखेरि विभिन्न ठाउँमा खोलाहरूमा हामीले माछा मार्दै गर्दाखेरि जाल हान्दाखेरि त्यहाँ माछा पक्रिने पर्ने ठाउँमा कतिपय समयमा भ्यागुताहरू पनि आएको हामीले देखेका छौँ। माछा पक्रिँदै गर्दाखेरि कहिलेकाहीँ त सर्प पनि आउँछ सँगै, होइन, जाल हान्दाखेरि कहिलेकाहीँ अन्य विभिन्न किसिमका जीव जन्तुहरू, विभिन्न किसिमका प्राणीहरू त्यहाँ हामीले देख्न सक्दछौं, तर सबै खान मिल्ने भन्ने हुँदैन। हामीले जे को लागि हामीले जाल हानेका छौं, माछाको लागि जाल हानेका छौं भने माछा नै त्यहाँ हामीले पक्रन सक्नु पर्दछ। यदि अन्य कुराहरू त्यो जालमा आयो भने त्यसलाई निकालेर फ्यालिन्छ अथवा त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छान्ने काम हुन्छ, असल जतिलाई आफ्नो ठाउँमा राखिन्छ, आफ्नो झोलामा राखिन्छ, आफ्नो डोकोमा राखिन्छ भने खराब जतिलाई त्यहीँ फ्यालिन्छ। यहाँ समुद्रमा माछा मार्न लागेका ती व्यक्तिको कुरा गरिएको छ जसले माछा मार्दछन् तर माछा मारिसकेपछि जाल हानिसकेपछि त्यो जालमा विभिन्न किसिमका माछा सँगसँगै अन्य किसिमका माछा र अन्य प्राणीहरू पनि त्यहाँ आएको हामीले पाउँदछौ। हुनसक्छ होला त्यहाँ खान नमिल्ने माछाहरू पनि हुन सक्छन्, जस्तो कतिपय समयमा त्यहाँ कछुवाहरू पनि हामीले देखेका छौं माछा, कतिपय अवस्थामा सर्प त्यहाँ भेटिन्छ, कतिपय समयमा त्यहाँ गोहीहरू भेटिन्छ, कतिपय समयमा त्यहाँ अन्य थुप्रै किसिमका प्राणीहरू, समुद्रमा रहेका अन्य प्राणीहरू पनि भेटिन्छन्। तर ती सबैलाई एउटा जाल हान्ने मान्छेले सबैलाई पक्रिएर लैजाँदैन, तर उसले छान्छ, प्रशोधन गर्छ, माछालाई मात्र लगेर जान्छ। युगको अन्त्यमा त्यस्तै हुन्छ भनेर यहाँ दृष्टान्तमा बता

एउटा परमेश्वरलाई पछ्याउने जस्तै देखिन्छन् तर उनीहरूको शिक्षाहरू गलत हुन्छन्। उनीहरू झुटो अगमवक्ताहरू, झुटो शिक्षकहरू, झुटो शिक्षाहरू फैलाउँदै हिँडिराखेका ती मानिसहरू हाम्रै वरिपरि हामीले देख्न सक्दछौ, जसले पिता पुत्र र पवित्र आत्मा त्रियक परमेश्वरको त्रियकत्वलाई इन्कार गरेको हामीले भेट्न सक्दछौ, जसले येशु ख्रिस्टबाट मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने बाइबलको अकाट्य सत्यतालाई चिरेर अन्य शिक्षाहरूको पछि बहकाउनलाई तपाईँ र मेरो पछि लागेका हुन सक्छन्, जसले मुक्ति र उद्धार पाउनलाई येशूलाई मात्र विश्वास गरेर हुँदैन तर अन्य अन्य कुराहरूलाई मानि अन्य अन्य कुराहरू पनि विश्वास गर्नु पर्दछ भनेर अन्य विभिन्न किसिमका बाइबल भन्दा बाहिरबाट उनीहरूले शिक्षाहरू सिकाएको र तपाईँ र मलाई बहकाएको हामीले पाउँदछौ। विभिन्न किसिमका फरक शिक्षाहरू तपाईँ र मैले शुरूआतको दिनमा तपाईँ र मैले प्राप्त गरेको त्यो अनन्तको सुसमाचार भन्दा बाहिरबाट तपाईँ र मलाई सिकाउने ती व्यक्तिहरू पनि हाम्रो बीचमा आउन सक्दछन्। तर तपाईँ र हामी मण्डली सचेत रहनु पर्दछ। अन्तिमको दिनसम्म तपाईँ र म आफ्नो विश्वासमा स्थिर रहनु सक्नु पर्दछ प्रियहरू। त्यसकारण यहाँ बताइएको छ कि परमेश्वरको राज्यमा उहाँले जसरी युगको अन्त्यमा उहाँले स्वर्गको राज्यका लागि आफ्ना जनहरूलाई तयार गर्न, उहाँले स्वर्गको राज्यमा उहाँले जब इन्साफ गर्नुहुन्छ, फैसला गर्नुहुन्छ, त्यो बेलामा पक्कै पनि साँचो विश्वासी, साँचो परमेश्वरलाई प्रेम गर्नेहरू, परमेश्वरका आफ्ना निजी प्रजाहरू र ती खराब र झुटा शिक्षकहरू छुट्याइनेछन्। प्रियहरू, हामीले यहाँसम्म हेर्दाखेरि एकपटक युगको अन्तिममा यी सबै कुराहरूको निर्णय हुनेछ। पक्कै पनि परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ र दुष्टहरूलाई उहाँले अलग गर्नुहुनेछ र दुष्टहरूलाई उहाँले आगोको भट्टीमा फालिदिनुहुनेछ। त्यो भनेको दोस्रो मृत्यु हो, त्यो अनन्तको मृत्युमा उहाँले फाल्नुहुनेछ। त्यहाँ मानिसहरू रुनेछन् र धारा किट्नेछन् भनेर यीशुले व्याख्या गरिरहनु भएको छ। अलिकति हामी यसका बारेमा अलिक गहिरो ढंगले बुझ्नेछौ। बाइबलले हामीलाई जब उहाँको दोस्रो आगमन हुन्छ त्यति बेलामा तपाईँ र म जसले उहाँलाई विश्वास गरेका छौं, हामीहरूको पुनरुत्थान हुने र हाम्रो रूप परिवर्तन भएर हामी येशूसँग भेट्न जाने कुराको बारेमा बताउँदछ। पहिलो थेसलोनिकीको पुस्तक 4:18 पदलाई म यहाँहरूको बीचमा पाठ गरेर सुनाउन गइरहेको छु। यहाँ यसरी लेखिएको छ, तर भाइ हो, सुती गएकाहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौ, र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्न नपरोस्, किनकि हामी विश्वास गर्छौं कि येशू मर्नुभयो र फेरि जी उठ्नुभयो, र त्यसरी नै परमेश्वरले उहाँमा सुति गएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्दछौ कि हामी जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौ, सुति गएकाहरूलाई कुनै किसिमले पनि उछिन्ने छैनौ, किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान दूतहरूको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रिस्टमा मरेकोहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचेका र छाडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौ। यसैकारण एकले अर्कोलाई यी वचनहरूले सान्त्वना दियो। प्रियहरू, यहाँ बताइएको येशु ख्रिस्टको पुनरागमनको समयको बारेमा प्रेरित पावलले चाहिँ बताइरहेका छन्। विश्वासीहरूलाई यो कुराको बारेमा सचेत गराइरहेका छन् कि हामी जब येशूको पुनरागमन हुन्छ हामी कहाँ जान्छौ, स्वर्गको राज्यमा परमेश्वरले आफ्ना जनहरूलाई कसरी छुट्याउनुहुन्छ, कसरी आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले संसारमा दुःख कष्ट संघर्षहरू र एउटा अनन्तको मृत्युमा पर्नबाट उहाँले कसरी उहाँको पुनरागमन भएपछि हामीलाई सुरक्षित गर्नुहुन्छ भन्ने विषयमा यो पुस्तकले बताएको छ। प्रेरित पावलले भन्दछन् कि सुति गएकाहरू जो ख्रिस्टलाई विश्वास गरेर भौतिक रूपमा उहाँहरू सुत्नु भएको छ, उहाँहरू येशु ख्रिस्टको दोस्रो आगमनमा पुनरुत्थान भएर महिमित शरीर लिएर उनीहरू परमेश्वरसँग भेट्न जानेछन्। अनि जो मण्डली जो जीवित छ, जसले येशूलाई प्रतीक्षा गरिरहेको छ यो संसारमा, उनीहरू पनि उनीहरूको रूप परिवर्तन हुनेछ। अंग्रेजीमा ऱ्याप्चर भनिन्छ, त्यसलाई चाहिँ हाम्रो रूप परिवर्तन भएर हामी परमेश्वरलाई भेट्नलाई हामी जानेछौ। रेजुरेक्सन अफ द बडी भनेको मरि गएको, सुति गएको त्यो मानिसहरू पनि, येशूलाई विश्वास गर्ने उहाँका जनहरू, उनीहरूको बौरी उठाइ हुनेछ, जसरी येशू ख्रिस्ट मृत्युलाई जितेर बौरी उठ्नुभयो। बाइबलले यही कुरालाई बताउँदछ।
र उनीहरू सदा सदाभरि परमेश्वरसँग रहनेछन्।

यसरी परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ अनि उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ। अब दोस्रो प्रकारको यहाँ न्यायको कुरा गरिएको छ धर्मशास्त्र बाइबलमा, त्यो भनेको अन्तिम न्यायको समय हो। प्रियहरू, अन्तिम न्यायको दिनमा उहाँले अझै संसारमा छोडिएकाहरू, संसारमा रहेकाहरूलाई उहाँले न्याय गर्नुहुनेछ। मण्डलीको न्याय हुने छैन भनेर हामीले बाइबलको थुप्रै पुस्तकहरूबाट हामीले प्राप्त गर्न सक्दछौं। न्यायको त्यो समयमा मण्डलीहरू उपस्थित हुनुपर्ने छैन, उनीहरू यो समयमा जब येशूको आगमन हुन्छ उनीहरू येशू सँगसँगै स्वर्गमा मण्डली उठाइरहनेछ। तर संसारमा छोडिएकाहरूको निम्ति परमेश्वरले एउटा अवसर दिनुहुन्छ कि परमेश्वरले उहाँको राज्यमा पस्नको लागि, उहाँलाई विश्वास गर्नको लागि, उहाँलाई पछ्याउनको लागि एउटा अवसर दिनुहुनेछ। जसले उहाँलाई विश्वास गर्छ उनीहरूलाई परमेश्वरले अन्तिम न्यायको दिनमा फेरि छुट्याउनुहुनेछ। प्रकाशको पुस्तक 19 अध्यायको 11 म तपाईँहरूको बीचमा पाठ गर्न गइरहेको छु। यो भनेको एउटा अन्तिम न्यायको समय हो, जति बेला प्रभु येशु हाम्रो न्यायकर्ताको रूपमा उहाँ खड़ा हुनुहुनेछ। र जसरी यहाँ स्वर्गको राज्यको बारेमा येशूले अहिले वर्णन गर्नुभएको छ कि उहाँले आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ, धर्मी जनहरूलाई उहाँले प्रेम गर्नुहुनेछ, तर दुष्टहरूलाई उहाँले छुट्याउनुहुनेछ। म सरस्वती पाठ गरिदिनेछु र यसका बारेमा हामी फेरि वर्णन गर्दै जानेछौं।

जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। परमेश्वरको क्रोधको दाग कुण्ड उहाँले कुल्चनुहुन्छ। उहाँका पोसाक र तिग्रामा राजाहरूका राजा र परम र प्रभुहरूका प्रभु अंकित छ। तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेको देखे। तिनले मध्य आकाशमा उड्ने सबै पंक्षीहरूलाई चर्को स्वरले भने, आओ परमेश्वरको ठूलो भोजमा भेला हो। तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तिनीमाथि सवार हुनेहरू, फुक्का र कमारा कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ। अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरूद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखे। तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूठो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूठो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा झिउँदै फालिए। बाँकी रहेकाहरू चाहिँ घोडामाथि सवार हुनेहरूको मुखबाट निस्केको तरवारद्वारा मारिए र सबै पंक्षीहरूले तिनका मासु अगाउन्जेल खाए। त्यसपछि अथल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखे। तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प जो डियाबलस वा शैतान हो, त्यसलाई पक्रे अनि 1000 वर्षका निम्ति बाँधेर राखे। तिनले त्यसलाई अथल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त्य नभएसम्म जाति जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखे जसका इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखे। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग 1000 वर्षसम्म राज्य गरे। प्रकाश 20:11 यसरी लेखिएको छ, प्रियहरू, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामान्यबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामान्य उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पतालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आआफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटिएन, त्यो अग्निकुण्डमा फालियो। हामीले यी बाइबलका पदहरू पढ्दै गर्दाखेरि प्रियहरू, हामीलाई थाहा हुन्छ कि परमेश्वरले अन्त्यको दिनमा फैसला गर्नुहुन्छ, न्याय गर्नुहुन्छ, अनि त्यो न्यायमा परमेश्वरले आफ्ना जनहरूलाई आफ्नो बाहुलीमा च्याप्नुहुन्छ। धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले सुरक्षित राख्नुहुन्छ। त्यो अनन्तको राज्यका लागि उहाँले आफ्नो जनहरूलाई उहाँले सुरक्षित आफ्नो बाहुलीमा उहाँले ल्याउनुहुन्छ। तर जो दुष्ट छ, जो खराब छ, जसले परमेश्वरलाई इन्कार गर्दछ, जसले गलत र भ्रमित खालका शिक्षाहरू फैलाउँदै परमेश्वरको राज्यको विरूद्धमा आफ्ना अभियान चलाउँदछन्, त्यस्ता व्यक्तिहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। तिनीहरूलाई अनन्तको मृत्युको लागि परमेश्वरले दण्ड दिनुहुन्छ। त्यो दोस्रो मृत्युको लागि, त्यो अनन्तको मृत्युको लागि ती दुष्ट मानिसहरूलाई परमेश्वरले छुट्याउनुहुन्छ। तर तपाईँ र म आज धन्यका भएका छौं। तपाईँ र म आज निकै हर्षित, निकै अनुग्रही भएका छौं प्रियहरू। परमेश्वरले तपाईँ र मलाई त्यो एउटा अनन्तको मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनका लागि हामीलाई बोलाउनु भएको छ। उहाँले तपाईँ र मलाई त्यो मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनमा उहाँले बोलाउनु भएको छ। हामीले स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। स्वर्गको राज्य हाम्रो धन सम्पत्ति रूपियाँ पैसाले किन्न नसक्ने त्यो अनन्तको जीवन, अनन्तको राज्य हामीले प्रभु येशूमाथि गरेको हाम्रो विश्वासका कारणले हामीले प्राप्त गरेका छौं। त्यसकारण स्वर्गको राज्यमा हामीले हेर्न सक्दछौ कि जसरी माछा पक्रिनेले जाल हान्छ, त्यसले किनारमा ल्याउँछ अनि राम्रो माछाहरू उनले छानेर आफ्नो पोल्टामा हाल्नेछन्, तर खराबलाई उनले फाल्नेछन्। त्यसरी परमेश्वरले पनि उहाँका जनलाई, धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुनेछ।

0: आफूतर्फ उहाँले तान्नुहुनेछ, तर दुष्टहरूलाई उहाँले अनन्तको मृत्युको लागि त्यो अग्नि कुण्डमा उहाँले फाल्नुहुनेछ। त्यसकारण प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ आफ्नो विश्वासलाई पक्रि राख्नुहोस्, आफ्नो विश्वासमा झन बलियो हुँदै जानुहोस्। तपाईँ स्वर्गको राज्यको नागरिक हुनुभएको छ, तपाईँ स्वर्गको एउटा हकदार परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। तपाईँ र मैले यो संसारले दिन सक्ने कुनै पनि कुरा भन्दा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं। त्यसकारण म आज जसले कार्यक्रम सुनिरहनु भएको छ, म तपाईँलाई पनि भन्न चाहन्छु कि तपाईँ यदि अनन्तको मृत्युमा, त्यो परमेश्वरको क्रोधमा, त्यो परमेश्वरको न्यायको दिनमा तपाईँ पढ्न चाहनु हुँदैन भने म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ येशूलाई विश्वास गर्नुहोस्। उहाँमाथिको विश्वासले तपाईँ र मेरो अनन्त जीवन सुनिश्चित छ। वचन सुनाईबाट तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: टाइम चेक, इट्स 7 PM।
3: अहिले साँझको 7 बजेको छ।

टोइलेट जाँदालाई छे, कालो चस्मा ल्याइदिएको थिएँ टोइलेट जाँदालाई छे, चस्मा लगाएर टोइलेट गएछ दुई चार बल्डिङ खाइछ।

हे लड्नु भयो त चस्माले कति धोका दियो बिचरा भाउजू, ए लड्नु भयो त्यो चस्माले कति धोका दियो, चस्मा राम्रो घर आउनु भएको थियो।

ए कस्तो कस्तो पर्छ हामीले देख्न अनि सुन्न, ए कस्तो कस्तो पर्छ हामीले देख्न अनि सुन्न, लडेर चोट लाग्दा पनि चस्मा खोल्नु हुन्न।

भन्ने मलाई पहिल्यै थाहा थियो। धन्यवाद भाउजू जानकारी गराइदिनु हो। यसले रक्सी खान्छ भन्ने मलाई पहिल्यै थाहा थियो। विदेशबाट आएको दिन हल्का गन्ध

भनिरहन्थे शङ्क मान्न थाले यसले पहिल्यै भनिरहन्थे शङ्क मान्न थाले भाले बाबु आउनु भएको छ फोन राख त काले।

हजुर आमा जस्तै बन्नुस् कान्छो देवर म त हजुर आमा जस्तै बन्नुस् अझै लेखे के गरी भन्नुहोस् भाउजू भन्नुहोस् भन्नुहोस् भाउजू।

0: लागे।
1: कहिले पोइस छैन रे, कहिले के भ्याइयो रे, कहिले के भ्याइयो रे।
0: ए मेरो राजा भन्दा भन्दै दिनै दिनमा लगी, आफ्नै जातको ठिक हुन्थ्यो कि ठकुर्नीले ठगी।

0: सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
1: हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
0: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई केन्द्रित गरेर क्याण्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्याण्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्याण्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
0: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ़ने उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार, चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
3: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकारीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
4: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमीन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
5: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौं कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटेकोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठूलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई, त्यो जमिनमा जहाँ चाहिँ पहिरो, त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
6: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच हामीले भन्ने गर्छ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन, त्यो विषय नीतिगतदेखि लिएर कारण तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी, जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विष्णु एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
7: सन्तोषी बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने,
8: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
7: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि, भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल, जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि,
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: बाढीले निम्ति आएको अहिलेको

0: भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
1: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौ यो बोगतीतामा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
0: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सके वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै, तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ? सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
2: तपाईहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़कको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो, कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
0: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्किनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि,
4: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
3: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
6: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
5: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
6: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
5: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
6: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँ हार्दिक स्वागत छ मान्यजी।
2: हजुर, धन्यवाद।
1: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भइरहेका छन् त्यहाँबाट अगाडि बढौं।
2: कांग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि कांग्रेसलाई चाहिँ चार नआए जस्तो तर पनि उभिरिएको

0: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन, तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
1: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ, खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि, अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ गर्नुपर्नेछ भन्ने छ?
0: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एक अर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यावहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार राम्रो चिन्तन राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
1: काम गर्न थालेको त 6 महिना भयो होइन तपाईँले?
0: 6 महिना भयो।
1: 6 महिनामा कति पटक आउने जाने गर्नुभयो जिल्ला?
0: 3-4 पटक गए।
1: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
0: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने संशोधन गर्ने निर्माण गर्ने यो ठिक अलिक व्यस्त समय पनि पार्लियामेन्टको, त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो, तर अहिले ठ्याक्कै अन्त्य छ, अहिले स्टप छ, त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ।
1: 6 महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो यहाँले?
0: ठ्याक्कै गनेर त छैन, तर धेरै पटक राखिसके, शून्य समय भन्छ, विशेष समय राखेकै छु।
1: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा, कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी?
0: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरोकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु।
1: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठूलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट?
0: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ, कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ, त्यो उहाँहरूबाट कुरा आइराखेकै छ। कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ, त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु, महसुस गरेको छु।
1: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा,
0: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी संघ मातहतबाट आएका व्यवसायी साथीहरूको कुरा, नागरिकका कुरा पनि छन्। त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन्, विविध कुराहरू छन्, जस्तो अब सड़कका कुराहरू पनि छन्, शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ, अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन्, ती कुराहरू बाँकी नै छ उठाउन।
1: निर्वाचनको बेला पराजित गर्नुभयो, उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला, निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको, उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले?
0: मेरो सम्बन्ध एकदमै प्रगाढै छ, राम्रो,
1: अहिले पनि
0: अत्यन्तै राम्रो छ मेरो, त्यस्तो कुनै हुनै छैन।
1: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए?
0: मलाई त त्यहाँ मलाई लाग्छ, अहिले तपाईँले भन्दै गर्दा सम्झे, रासपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ, सुरेन्द्र कार्की, उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ।
1: भर्खरै कि अलिक पहिले?
0: होइन, यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा, त्यो बेलामा त्यही सम्झे पनि, त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ।
1: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्कुल गर्दो रहेछ, किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ, तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो।
0: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौ, हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन्, सबै राज्यको र नागरिककै हुन्छ, त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ, बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो, त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला, हामीले गर्नुपर्छ होला, तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त

0: आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
1: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन्। जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ। राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ। सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ। 5 लाख मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ। सुशासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन्। नेपाल धितृपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरूद्ध घटाउन आवश्यक।
2: अहिले बेलुकीको 8 बजेको छ।

0: भावना म्यूजिक सोल्युसन 98-4-91-50-60
1: एलम्बु ब्रेक टाइम।

0: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: छत्र तामाङ, निर्माण व्यवसायी संघ, बागमती प्रदेश।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: एक गे सापकोटा नेकपा एमाले नेता

नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष सुदीप श्रेष्ठ, चौतारा सागाचो गढी नगरपालिका, वडा नम्बर 2, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष उद्धव नेपाल, चौतारा साँगाचोगढी नगरपालिका, वडा नम्बर 14, परिवार सिन्धुपाल्चोक।

0: Just a minute. We will return back.
1: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली तथा छड पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी, पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागा चौगडी नगरपालिका, वडा नम्बर 3, परिवार

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। गाउँपालिका प्रमुख तपिन्द्र तिमल सिन्हा तथा उपप्रमुख कान्छी लामा सुनकोशी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: युवराज दुलाल प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 2 सिन्धुपाल्चोक।
2: हेलम्बु FM 89.6 MHz।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बा एफएमबाट प्रसारण भइरहेको पहिलो खबरमा स्वागत छ। माई सिंह तामाङ। आज मिति 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी तिथि ईस्वी सन् 2026 अक्टोबर 16 तारीक नेपाल सम्बत 1146 आज विश्व खाद्य दिवस पनि। आज बिहान सूर्योदय 6:04 समयमा हुँदैछ भने सूर्य अस्त भने साँझ ठिक 5:33 को समयमा हुनेछ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भटेको सिबाडीमा बेपत्ता काभ्रेका 37 जनालाई मृत घोषणाको प्रक्रिया थालियो। नवरात्रको छैठौं दिन आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै। बाढ़ी पीड़ितका लागि नेपाल रेडक्रसले 2000 घर बनाउने। रासोपामा खुल्यो उम्मेद्वारको आवेदन। मोबाइल एपबाटै भर्न सकिने व्यवस्था। मलेसियामा श्रमिक भर्ना विवाद बीचमा धमाधम पक्राउ पर्दै व्यवसायी। चारजना सीआईबीको नियन्त्रणमा। रूसी तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण शुरू गर्ने युक्रेनको संकेत। र विश्व लीग 2 क्यानाडाले ओमानलाई हराएपछि दबावमा नेपाल। बाँकी दुई खेल मध्ये एक खेल जित्नै पर्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवाको भटेकोसीमा गत भदौ 10 गते आएको बाढ़ीपछि बेपत्ता भएका काभ्रे पलाञ्चोकका 37 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्ला स्थित स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। विभिन्न काम र भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानूनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया अनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले मंगलबारदेखि भोटेकोसी बाढ़ीमा बेपत्ता भएको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया 2083 अनुसार कामहरू अगाडि बढ़ाउने निर्णय गरिएको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रिया अनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरण मार्फत विवरण यकिन गर्न सकिनेछ। यसका लागि बिहिबारदेखि सम्बन्धित स्थानीय तहले वड़ा कार्यालय मार्फत बढ़ीमा 5 दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीको अनुसार बेपत्ता हुने व्यक्तिको परिवारले नात प्रमाणित हुने कागजात र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारको सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोबरमा सरजमीन मुचुल्क तयार गरिनेछ र यसै गरी परिवारका सदस्य नभएको हकमा वडा अध्यक्षले वडा सचिव र स्थानीय तहका स्थानीय प्रहरीको रोबरमा सरजमीन मुचुल्क तयार गरी वडामा निवेदन पेश गर्नुपर्नेछ र वडा समितिले प्राप्त प्रतिवेदन अनुसार तुरन्त जाँचबुझ गरी स्थानीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिश गर्ने र सोही समितिले बेपत्ता व्यक्तिको यकिन गर्ने निर्णय समेत गरी। हेलम्बु खबरमा राष्ट्रिय खबर। हिन्दू नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत शारदीय नवरात्रको आज छैठौं दिन अष्टमा मातृका भगवतीको छैठौं शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजा आर्चना गरिँदैछ। आजको दिन कात्यायनी भगवतीको पूजा आराधना गर्दा रोग शोक भय दुःख र दरिद्र नाश भई मानिस प्रगतिको पथमा अगाडि बढ़ने धार्मिक विश्वास छ। शास्त्रको अनुसार कत ऋषिका पुत्र कात्यायनको गोत्रमा जन्मिएका विश्व प्रसिद्ध हर्षित कात्यायनले भगवती परम्परालाई आफ्नी पुत्रीको रूपमा पाउन लामो समयसम्म कठिन तपस्या गरेका थिए र भगवतीले उनको प्रार्थना स्वीकार गरी पुत्रीको रूपमा जन्म लिएको यिनको नाम कात्यायनी रहन गइएको हो। अर्को पौराणिक प्रसंग अनुसार ब्रह्माणीजीबाट कुनै पनि देवता दैत्य र पुरूषबाट मारिनु नपरोस् भने केवल स्त्रीको हातबाट मृत्यु हुने वरदान पाएका महिषासुरले त्रिलोकमा आतंक मचाएका थिए र देवता शिव र विष्णु समेत पराजित भएपछि ब्रह्मा विष्णु र महेश्वर तीनैजनाले आफ्नो तेजको
अंश दिएर महिषासुरको वध गर्न देवीलाई उत्पन्न गराएको थिए। हर्षित मर्षित कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका कारण यिनलाई कात्यायनी भनिएको छ। आश्विन कृष्ण चतुर्दशी दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी अष्टमी र नवमी गरी तीन दिन कात्यायनी ऋषिद्वारा पूजा ग्रहण गरी दशमीको दिन महिषासुरको वध गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ र नवरात्रको छैठौं दिन आज साधकले आफूलाई पूर्ण रूपमा समर्पण गरी पूजा गर्दा माताको सहज दर्शन गर्न मिल्ने र धर्म अर्थ काम र मोक्ष गरी चारवटै फल प्राप्त हुने विश्वास गरिएको छ। यस दिन साँझ पख बेलुकाको फेदमा बसेर जागरण गर्नु थप फलदायी समेत मानिँदै आएका छन्। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भटेकोशी बाढ़ी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदार्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीको अनुसार आवास निर्माणका लागि बिहिबार पूर्व धार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता गरिएको छ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास र स्थायी घर निर्माणको काम अगाडि बढ़ाइने भएको हो। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भगवान भवन विभागले